0: Azad.
1: Would you like to sponsor the Azan? If so, give us a call on 01582-481-810 or email us on info@inspirefm.org.
2: क्या है अल्लाह किसी की मदद नहीं करता जो पहले अपनी पूरी कोशिश ना कर ले। इब्राहिम अलैहिस्सलाम ने दावत दी, उनकी दावत की बहुत मुखालफत की गई, उस मुखालफत के जवाब में उनको आग में फेंका जाना था और उस तमाम शिद्दत को बर्दाश्त करने के दौरान अल्लाह ताला ने पहले से नहीं बता दिया आग ठंडी होगी, फिक्र ही ना करो। पहले अपनी तरफ से इंतहाई सब्र उन्होंने खुद किया है और जब फेंके गए हैं उसके बाद हुक्म क्या आया है, या नारू कुनी वर्दन व सलामन अला इब्राहिम, आग ठंडी हो जा। अल्लाह ऐसा भी कर सकता था कि आग जलती ही ना शुरू से, वो जलाने की कोशिश करें जले ही ना, ऐसा भी हो सकता था, वो नहीं किया। मूसा अलैहिस्सलाम के किस्से में लाठी क्या बन जाती थी, सांप बन जाती थी। मैं कहता हूं अगर सांप बनी जाती थी और इतना डरावना सांप था और वो फिरौन के महल के अंदर मौजूद था और लाठी फेंकी और सांप बन गया है, तो मसला ही क्या था, सांप ने थोड़ा सा ऊपर चढ़ के एक ही दफा तो डसना था, सारा मसला हल, फिरौनियत का सारा मसला हल, हुकूमत गिर जाती, मूसा अलैहिस्सलाम उसी वक्त हुक्मरान बन जाते, सारी कहानी खत्म। वो इधर उधर सांप जो है वो हैयतुन तसा इधर उधर घूम रहा है लेकिन कुछ कर नहीं रहा वो सांप, वो फिर उसको दोबारा सोटी बना दिया। मैंने कहा मेरे पास सांप होता तो मैं तो पहले उसके मुंह पे फेंकता फिरौन के, मसला हल करो पहले, सांप का फायदा क्या, डसेगा नहीं तो, राइट। लेकिन अगर ऐसा होता तो क्या मूसा अलैहिस्सलाम की इंतहाई कोशिश का पहले इम्तिहान दिया जाता कि नहीं, पहले इंतहाई कोशिश फिर अल्लाह की मदद आती है, पहले इंतहाई कोशिश फिर अल्लाह की मदद। सहाबा बदर में गए हैं, हमारी सीरत नबी की सीरत में सल्लल्लाहु अलैहि वसल्लम सहाबा बदर तक पहुंचे हैं। आपको पता है बदर का हवाला कुरान ने दो मरतबा दिया है और दोनों मरतबा बताया है कि फरिश्तों की तरफ से अल्लाह ताला ने फरिश्तों की मदद भेजी थी बदर में। वलकद नसरकुमुल्लाहु बिबदरिन वअंतुम अज़िल्ला, अल्लाह ने तुम्हारी बदर में मदद की थी और तुम कमजोर थे। जो फरिश्ते हैं, ऐसा भी हो सकता था कि सहाबा अभी मैदान जंग में पहुंचे भी नहीं और फरिश्ते सारा मामला खत्म करके बैठे हुए क्योंकि अल्लाह ने मदद भेज दी। लेकिन पहले क्या किया, बार बार किस्सा सुनते हैं 313 थे, इतनी सी तुम्हारे पास जो है वो तलवारें थी, दो तीन घोड़े थे, कुछ ये चीज ये सामान नहीं था और उनकी हजार फौज थी। अल्लाह ताला ने 2-3 हजार फरिश्ते भेजे थे। फिर ये भी कह दिया था युमदिदकुम रब्बुकुम बि खमसतिम मिनल मलाइकति मुसव्विमीन, 5000 मिनल मलाइकति मुसव्विमीन, 5000 भेज दे उसके लिए क्या है, हजार के मुकाबले में 5000 भेज दे, यू नो उहद में 3000 से क्या 5000 भेज दे। लेकिन अल्लाह ताला ने पहले से मदद नहीं की, पहले क्या देखना होता है, इंसान की भरपूर कोशिश। ये जो दावा किया है ना, ये वो जिसको कहते हैं ना छोटे मुंह बड़ी बात, ये कहलवा दी अल्लाह ताला ने। अल्लाह ताला हम आपसे उस वक्त मदद मांग रहे हैं जब हम अपनी पूरी कोशिश कर चुके हैं, ये बात कही जा रही है। हम तेरी ही इबादत करते हैं और तेरी इबादत करने में बड़ी कोशिश करते हैं और जब अपनी कोशिश की हद तक पहुंच जाते हैं और फिर इस बात का एहसास होता है कि इससे आगे हम खुद कर नहीं सक रहे, तब हम आपकी मदद मांगते हैं, ये एक रास्ता है। अब आप इस चीज़ को कंपेयर करें, इसका तकाबुल करें, हमारा जो रवैया है इस्लाम में आज, हमारी कौम का अल्लाह ताला से मदद मांगने का जो रवैया है, जो आप आम तौर पे देखते हो अपने अंदर, अपने दोस्तों अहबाब के अंदर, फैमिलीज़ के अंदर, कल्चर के अंदर क्या देखते हो, बस जी अल्लाह की मदद आई नहीं रही क्या कर सकते हैं, देखें जी बस अल्लाह ने यही लिखा हुआ था क्या हो सकता है, हाथ पे हाथ रख के मदद का इंतज़ार हो रहा है। यही बात होती है ना, वो पुराना किस्सा है, क्रिश्चियंस बहुत यूज़ करते हैं लेकिन बात सही है। वो कहते हैं एक सैलाब आ रहा था तो सब शहर से निकल रहे थे क्योंकि ऐलान आ गया था कि सैलाब आ रहा है। एक साहब ने कहा नहीं, मेरा रब मेरे लिए काफ़ी है, तुम लोग जाओ, मैं अपने रब से मदद मांगूंगा। सारे निकल गए, एक बंदा रह गया गांव में, सैलाब आ रहा है, पानी बढ़ता चला गया, تو ایک بندہ کشتی سے گزر رہا تھا, اس کی چھوٹی سی اس نے کشتی خود ہی پٹھوں سے بنائی اس نے, اور بنا کے کہتا ہے بھائی آ جاؤ میرے پاس ایک اور کی جگہ ہے. نہیں نہیں میرا رب مجھے میری مدد کرے گا, مجھے تمہاری کوئی ضرورت نہیں. اب پانی اوپر تک چلا گیا تو وہ اب چھت پہ کھڑا ہوا ہے اکیلا, پانی اوپر اٹھ رہا ہے, اوپر سے ہیلی کاپٹر بھی آ گیا, اس نے دیکھ لیا, اسے نے کہا آپ آ جائیں یہ پکڑ لیں. نہیں نہیں میرا رب میری مدد کرے گا. بندہ ڈوب گیا, فرشتے پکڑ رہے ہیں, وہ کہتے ہیں میرے رب نے میری مدد نہیں کی. تو فرشتے کہتے ہیں گدھے, ہم نے پہلے پورے گاؤں سے بلوایا, پھر ہم نے یہ بندہ بھیجا, پھر اس کے بعد ہیلی کاپٹر بھیجا. بات کیا کہی جا رہی ہے اس لطیفے میں؟ وہ یہ ہے کہ ہمیں مدد قبول کرنی پڑتی ہے جب اللہ تعالیٰ کی طرف سے آتی ہے, اپنی کوشش بھی کرنی پڑتی ہے. ہم صرف یہی نہیں کہہ سکتے بس اللہ کی طرف سے مدد آئے گی تو دیکھا جائے گا. جب تک وہ نہیں آئے گی اب کچھ بھی نہیں ہو سکتا. اور یہ کبھی کبھی ہم اس ایکسٹریم پہ چلے جاتے ہیں نا, کیونکہ بات تو ٹھیک ہے, القادر فی الحقیقہ لیس ہناک قادر فی الحقیقہ الا اللہ. اصل میں قدرت صرف اللہ کی ہے. میں یہاں کڑا چل رہا ہوں لیکن میرے چلنے کی صلاحیت اللہ تعالیٰ کی طرف سے ہی آ رہی ہے. تو آپ بڑھ چڑھ کے اگر آپ خطبہ دے دیں کہ ہمارے ہاتھ میں تو کچھ بھی نہیں ہے, اللہ تعالیٰ کا کن جب تک نہ ہو کچھ بھی نہیں ہو سکتا. اب یہ کچھ بھی نہیں ہو سکتا, کچھ بھی نہیں ہو سکتا آپ بار بار کہتے رہو تو انسان کے دماغ میں کیا بات آ جائے گی, واقعی کچھ نہیں ہو سکتا, میں بھی کچھ نہیں کر سکتا, میری صورتحال بالکل نہیں بدل سکتی, بس اللہ ہی کرے گا. اب اللہ کی مدد مانگی جا سکتی ہے. اور یہ میں بات خاص اس لیے دہرا رہا ہوں کہ جب میں پہلی دفعہ پاکستان آیا تھا اس ٹور میں کچھ مہینے پہلے, تو سب سے عام سوال مجھے یہ ملا تھا, اللہ تعالیٰ میری دعائیں کیوں نہیں قبول کر رہے؟ اللہ تعالیٰ سے میں نے بہت مدد مانگی ہے, مدد آ نہیں رہی. میں نے آپ نے کیا کیا ہے؟ دعا. اور کیا کیا؟ اور زیادہ دعا. روزے بھی رکھے ہیں میں نے. آپ نے خود کچھ کرنا نہیں ہے, بس مدد مانگنی ہے. اور یہ کس چیز کی مخالفت ہے؟ ایاک نستعین کی, ایاک نستعین. اچھا آؤ, اگر اس کی ترتیب بدل دی جاتی, ایاک نستعین ہوا ایاک نعبد, تو کیا فرق پڑنا تھا؟ تھوڑا سوچتے ہیں اس بارے میں. اصل میں پہلی بات تو یہ ہے کہ ہماری اس زندگی کا بنیادی مقصد اور جو اصل نتیجہ تھا پہلی تین آیات کا, وہ مدد مانگنا نہیں تھا. اس کا نتیجہ پہلا کیا تھا؟ مجھے اس رشتے کی جو مطالبے ہیں نا وہ پورے کرنے ہیں. تو اس رشتے کی بنیاد کیا ہے؟ استعانہ نہیں ہے, مدد مانگنا نہیں ہے. اس رشتے کی بنیاد کیا ہے؟ عبادت. اور یہی ایک بنیادی فرق ہے ہمارے مذہب میں اور باقی تمام مذاہب میں, یہ بات بھی سمجھ لینا. باقی تمام مذاہب میں اصل بنیاد ہے خدا میری مدد کرے گا, یہ سارے خدا میری مدد کریں گے. یہ کسی نہ کسی طرح ہماری کسی نہ کسی کسی معاملے میں, پیسے کے معاملے میں, فیملی کے معاملے میں, جنگ کے معاملے میں, یہ ہماری مدد کریں گے. ہم یہ فلانے چڑھاوے چڑھائیں گے ہماری مدد ہوگی, ہم یہ باتیں کریں گے, یہ پوجا کریں گے ہماری مدد ہوگی. مدد مدد مدد مدد اور مدد. اصل مقصد مذہب کا باقی تمام مذاہب کا کیا ہے؟ کہ کہیں نہ کہیں سے آسمانی مدد آئے گی, یہ اصل مقصد ہے. کیوں دعا کر رہے ہیں, کیوں پوجا کر رہے ہیں, کیوں جو ہے چرچ جا رہے ہیں؟ مدد کے لیے. اور میں اس بات کو گہرائی میں سمجھنا چاہ رہا تھا کہ یہ واقعی ایسا ہے کہ نہیں, کیونکہ اسلام ان باقی مذاہب سے مختلف ہے. اسلام نے پہلی چیز مدد مانگنے کو نہیں رکھا. اسلام نے پہلی چیز کیا رکھی ہے؟ عبادت. ایاک نعبد تو پہلے ہے. اور یہ کوئی چھوٹا فرق نہیں, یہ بہت عظیم فرق ہے. اس فرق کو اگر آپ غور کرو نا, اس فرق پہ آپ کو پتہ چلے گا کہ اسلام کسی اور مذہب کی طرح نہیں, کسی اور مذہب کی طرح نہیں. کیوں؟ میں گیا تھا, کیونکہ میں ٹیکسس میں رہتا ہوں, میں نیو یارک سے ٹیکسس موو ہوا. ٹیکسس میں ایک صاحب ہیں جول اولسٹین, بہت بڑے عیسائیت کے جو ہیں دائی ہیں. ان کے چرچ میں تقریباً ہر سنڈے کو 50,000 سے 1,00,000 لوگ اٹینڈ کرتے ہیں ہر سنڈے کو. ہیوسٹن میں ہوتے ہیں, میں ڈیلس میں ہوتا ہوں, 3-3.5 گھنٹے کی ڈرائیو ہے وہاں سے. لیکن کوئی یہاں ابھی سے 6-7 سال پہلے کرسمس ایو پہ ان کا ایک کرسمس اسپیشل ہو رہا تھا ڈیلس میں, کرسمس اسپیشل، جس طرح ہمارے یہاں عید کا خطبہ ہوتا ہے نا، ان کا کرسمس اسپیشل. اب وہ بندہ اتنا پاپولر کہ وہ کسی چرچ میں جا کے کر نہیں سکتا کیونکہ اتنے لوگ آنا چاہ رہے ہیں. تو اس نے بک کیا امریکن ایئر لائن اسٹیڈیم، جہاں پہ باسکٹ بال گیمز اور بڑے بڑے میچز وغیرہ ہوتے ہیں نا، اس نے وہ پورا اسٹیڈیم بک کیا ڈیلس کا. میں نے بھی ٹکٹ لیا، میں بھی گیا دیکھنے کیا ہوتا ہے، میں بھی دیکھوں کیا کرتے کیا ہیں یہ لوگ. اب میں وہاں گیا، 3 گھنٹے کا اس کا پروگرام تھا، اور اس نے اپنی ساس کو بھی بلایا ہوا تھا، انا للہ و انا الیہ راجعون. بیوی بھی اس کے ساتھ تھی، بھائی بھی اس کے ساتھ تھا، اور بڑے مزے کی باتیں کی انہوں نے. لیکن پوری بات کا تو وہ خلاصہ بھی آپ کو نہیں بتاؤں گا، ایک بات بتاؤں گا. وعدے کیا کر رہا تھا؟ اس سال تمہاری ساری خواہشیں جیزس پوری کر دے گا. کیا چاہیے تمہیں؟ وہ جو جس ڈیورس میں تم پھنسے ہوئے، وہ کیس اس سال ختم ہو جائے گا. وہ جو تمہیں جاب نہیں مل رہی نا، جو پروموشن نہیں مل رہی، وہ اس سال تمہیں مل جائے گی. اور وہ ایک ایک چیز کو لسٹ کر کے نا، اس سال جیزس نے فیصلہ کیا ہے کہ تمہاری یہ خواہشیں پوری ہو جائیں گی. اور ہزاروں لوگ بیٹھے ہیں، میں اوپر بلیچ سب سے چیپ ٹکٹ دیے تھے میں نے، وہ اوپر کونے میں میرے کے جو سارے بیٹھے ہیں وہ کہہ رہے ہیں یس سر، یپ یس. وہ کیا سیل کر رہا ہے ان لوگوں کو کہ تمہاری ساری دعائیں کیا ہوں گی؟ پوری ہو جائیں گی، ساری خواہشیں ساری دعائیں قبول ہو جائیں گی. ایک دفعہ اس نے 3 گھنٹے میں ایک دفعہ اس بات کا ذکر نہیں کیا کہ ہماری زندگی کا مقصد کیا ہے، اس خدا کی، جس خدا کو ہم مانتے ہیں اس کی عبادت. نا نا نا نا نا، وہ تو ٹھیک ہے، بس خدا سے مانگو مانگو اور مانگو اور وہ دے گا اور وہ دے گا اور وہ دے گا. اب ٹھیک ہے، اللہ تعالیٰ سے مانگنا ہمارے دین میں، اللہ تعالیٰ سے دعا کرنا، اللہ تعالیٰ سے مطالبہ کرنا ہمارے دین کا حصہ ہے کہ نہیں؟ ہاں، لیکن وہ ایاک نستعین کے تحت ہے یا ایاک نعبدو کے تحت ہے؟ ایاک نعبدو کے تحت ہے، یعنی آپ پہلے اپنا کام کرو. اور ایاک نستعین میں بھی دو حصے ہیں، میں نے دو حصے سمجھائے تھے نا. پہلا حصہ کیا تھا؟ اپنی کوشش اور پھر، اور یہ جو کوشش اور یہ جو آپ مطالبہ کر رہے ہو وہ عبادت کے تحت ہے، یعنی میں اللہ تعالیٰ کی عبادت کرتے ہوئے اب میری زندگی کے مقصد اور اس کے جو گولز ہیں، جو میرے اہداف ہیں، جن چیزوں کے پیچھے میں بھاگ رہا ہوں کیونکہ میں اللہ تعالیٰ کا عبد بننا چاہ رہا ہوں زیادہ سے زیادہ، اب ان گولز پہ بھی اثر پڑا. جن چیزوں کے پیچھے میں پہلے بھاگ رہا تھا ایاک نعبد سے پہلے، جن چیزوں کے پیچھے بھاگ رہا تھا، اب ان چیزوں کے پیچھے نہیں بھاگ رہا، کسی اور چیز کی طرف دوڑ رہا ہوں. اب اس چیز کی طرف دوڑ رہا ہوں تو مجھے مدد کی ضرورت ہے، اب میں اللہ تعالیٰ سے مدد مانگوں گا. تو میری دعاؤں کی اصل نیچر ہی بدل گئی پوری طرح سے. اور اب ہم اس موڑ پر آ گئے ہیں مسلمان، قرآن سے اتنے دور کہ اب ہم نے اپنا اللہ تعالیٰ سے جو رشتہ بنایا ہوا نا اس وقت اکثریت نے ہماری، اس میں اور جو عیسائی نے جیزس کے ساتھ رشتہ بنایا ہوا ہے، جو ہندو نے اپنے مندر میں رشتہ بنایا ہوا ہے اپنے خداؤں سے، اس میں تقریباً کوئی فرق نہیں رہا، کیونکہ ہم بس اب ایک خواہشات کا مذہب ہے. اللہ تعالیٰ میری خواہش پوری نہیں کر رہا، میری مشکلیں آسان نہیں کر رہا، میں تو اتنی نمازیں پڑھ رہا ہوں، میں تو اتنی نمازیں پڑھ رہی ہوں، میں تو عمرہ بھی کیا تھا، میں تو فلانے روزے نفلی روزے بھی رکھے تھے، میں تو صدقہ بھی دیا تھا، پھر بھی کوئی بات نہیں مان رہا. اس سارے میں کیا ہے اصل بنیاد؟ کیا ہو گئی ہے؟ کسی نہ کسی طرح میری خواہشات پوری ہو جائیں. فاتحہ کا مقصد خواہشات نہیں ہے، فاتحہ کا مقصد ہے مقصد، انسان کی زندگی میں مقصد ڈالنا. ایک دفعہ مقصد آ جائے نا، تو اب وہ مدد کس چیز میں مانگے گا؟ یا اللہ، جس مقصد کے لیے مجھے بنایا ہے نا، اس مقصد کو پورا کرنے میں بھی مجھے آپ کی کیا چاہیے؟ مدد چاہیے. ایاک نعبد اصل میں مقصد ہے، اور ایاک نستعین اس مقصد کو پورا کرنے کے لیے ہم اللہ تعالیٰ سے مدد مانگ رہے ہیں. اس کی ایک اور مثال، آخری مثال آپ سمجھ لیں تاکہ یہ بات ذہن میں بیٹھ جائے. آپ سفر پہ جا رہے ہو، آپ چلو آپ فرض کرو آپ پنڈی سے آپ لاہور جا رہے ہو، ٹھیک ہے؟ آپ گاڑی پہ سفر پہ نکلے ہو، روڈ پہ نکلے ہو، رستے میں آپ کو گاڑی میں پیٹرول کم ہو گیا، آپ کو رکنا پڑے گا، ہے کہ نہیں؟ آپ رکو گے، مدد کے لیے رکو گے نا، گاڑی کو مدد کی ضرورت ہے. آپ کو بھوک لگی ہے، آپ کھانے کے لیے رکو گے، آپ کے جسم کو مدد کی ضرورت ہے، ہے نا؟ رکو گے ہمیشہ کے لیے، تھوڑی دیر کے لیے؟ تھوڑی دیر کے لیے. کیوں؟ کیونکہ وہ آپ کا مقصد نہیں ہے. آپ کا مقصد کیا تھا؟ لاہور. تو آپ کو یہاں رک کے تھوڑی مدد لے کے پھر آگے چلنا ہے، اور رکنے کا بھی ایک مقصد تھا تاکہ باقی سفر پورا ہو سکے. سمجھ میں آ رہی ہے بات؟ हमने क्या किया है, वो जो जो स्टॉप्स आते हैं ना जिंदगी में, वही मकसद बन गए हैं। या अल्लाह और खिला दे, और खिला दे, और पेट्रोल डाल दे, और पेट्रोल डाल दे। किस लिए डाल दूं? बस पेट्रोल बड़ा अच्छा लगता है मुझे। उधर ही अब आपका मकसद क्या बन गया? इस पेट्रोल स्टेशन से अगले पेट्रोल स्टेशन तक जाना, बस। और कभी कभी कहना है वो पुराना पेट्रोल स्टेशन अच्छा था, वहीं वापस चलते हैं, या अल्लाह वहां दोबारा वापस पहुंचा से। ये मिसाल आप समझ लें कि हम एक सफर पर हैं और उस सफर पर हमने अल्लाह ताला से मदद मांगी है, क्योंकि जब आप लंबे सफर पर जा रहे हो तो आप थक जाते हो, तो फिर आपको मदद की जरूरत होती है। इयाका नअबुदु व इयाका नस्तईन। इसमें एक और बड़ी प्यारी बात यह है कि इयाका नअबुदु असल में हमारी कमिटमेंट है अल्लाह ताला के साथ, और इयाका नस्तईन में हमारी जरूरियात पूरी हो रही हैं। अल्लाह का मुतालबा किस में पूरा हो रहा है? इयाका नअबुदु। और हमारा मुतालबा किस में पूरा हो रहा है? इयाका नस्तईन। जो चीज़ अल्लाह के लिए है वो पहले होनी चाहिए, जो हमारे लिए है वो बाद में होनी चाहिए। तो इयाका नअबुदु पहले, इयाका नस्तईन बाद में। इयाका नअबुदु इयाका नस्तईन। फिर एक और बहुत ही खूबसूरत बारीक सी चीज़ इस आयत में यह है कि इयाका दो दफ़ा जिक्र करना लाजमी नहीं था। इयाका नअबुदु व नस्तईनु अरबी के कवायद के एतबार से सही है। अगर आप कहो इयाका नअबुदु व नस्तईनु, हम सिर्फ तेरी ही इबादत करते हैं और मदद मांगते हैं, उसमें कोई गलत बात नहीं है। लेकिन कुरान ने अपनी हिकमत में इयाका का दो दफ़ा जिक्र किया। इसको इतनाब कहते हैं। इतनाब कहते हैं अरबी में जो बात बार बार नहीं की कहने की ज़रूरत थी उसको दो दफ़ा कहना, या दो से ज़्यादा मरतबा भी कहना। इतनाब स्टाइल को इतनाब कहा जाता है। तो कुरान ने यहाँ पर इतनाब का इस्तेमाल किया, इयाका नअबुदु इयाका नस्तईन। इस इतनाब का क्या फ़ायदा हुआ? फ़ायदा ये हुआ कि कुछ मामलात में हमें अल्लाह ताला की इबादत में ही मदद चाहिए होती है, और कुछ मामलात ज़ाती भी होते हैं जिसका इबादत से ताल्लुक नहीं होता। कभी कब होता भी है, बुनियादी तौर पर इबादत से ताल्लुक होता है, लेकिन बहुत सारी ज़िंदगी में सिचुएशंस आती हैं जिनका इबादत से ताल्लुक नहीं है, फिर भी अल्लाह की मदद चाहिए। तो अगर कहा होता ना इयाका नअबुदु व नस्तईन, तो सिर्फ एक ही तरह के मामले में हम अल्लाह ताला की मदद मांगते हैं। किस तरह के मामलात में? इबादत से मुतालिक मामलात में, सेहत से मुतालिक मामलात में नहीं, फैमिली से मुतालिक मामलात में नहीं, पैसों से मुतालिक मामलात में नहीं, अपनी डिप्रेशन के मामलात में नहीं, अपनी एंग्जाइटी के मामलात में नहीं। लेकिन अब एक जोड़ भी बन गया और एक अलहदगी भी हो गई, यानी दोनों इकट्ठे भी हो सकते हैं और दोनों अलग अलग भी हो सकते हैं, और उन दोनों की गुंजाइश अल्लाह ताला ने हमें दे दी, इयाका नअबुदु व इयाका नस्तईन। अच्छा,
0: Subscribe now to the Beginner YouTube channel to watch the rest of this series and more great content from Ustad Noorman Ali Khan.
2: जब आप किसी को बड़ी नफरत से हिदायत देने की कोशिश करते हैं, ये लोग तो जहन्नमी है, जहन्नमी, इनको देखो काफिर हैं, ये काफिर, ये फलाने ऐसे हैं, ये फलाने मुशरिक हैं, ये फलाने उधर, जिस जो अल्फाज आप इस्तेमाल कर रहे हो, ये इहतिना की रूह से सही है कि नहीं?